र विवाहबारे गरेको टिप्पणीका कारण आलोचनाको घेरामा परेका छन्। चोङले मङ्गलबार साँझ सेप्टेम्बर 22 न्यू एसिया कलेजको पासिक भेलामा मन्तव्य दिइरहेका थिए, जसको विषयवस्तु जीवनमा कसरी लगानी गर्ने भन्ने थियो। उक्त कार्यक्रमका लागि 1000 भन्दा बढी विद्यार्थीहरूले दर्ता गराएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूका अनुसार चोङले महिलाहरूको उच्च जिपिएको खासै अर्थ नहुने बताएका थिए, किनभने उनीहरूले अन्तत धनी व्यक्तिसँग विवाह गर्नुपर्ने हुन्छ। पार्टनर इकोनोमिक्स जीवनसाथी छनौट सम्बन्धी आर्थिक पक्षको अवधारणाबारे चर्चा गर्दा उनले देखाएको प्रस्तुतिकरणको स्लाइडमा गोल्डेन टर्टल धनी जीवनसाथी खोज्ने केटीहरूको लागत प्रभावकारिता भन्ने वाक्यांश पनि समावेश थियो। क्यान्टोनिज भाषाको फिसिङ फर अ गोल्डेन टर्टल भन्ने अभिव्यक्तिले धनी जीवनसाथी खोज्ने कार्यलाई जनाउँछ। पछि विद्यार्थीहरूले कार्यक्रमका तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा साझा गरे। कतिपयले उक्त टिप्पणीलाई महिलाप्रति विभेदकारी र उनीहरूलाई वस्तुको रूपमा प्रस्तुत गर्ने खालको भन्दै आलोचना पनि गरेका छन्। चोङका अन्य टिप्पणीहरूमा महिलाहरूलाई पिएचडी नगर्न सुझाव दिने किनभने उनीहरूको युवा अवस्था बहुमूल्य हुन्छ तथा महिलाहरूले आफ्नो बाहिरी रूप रङमा लगानी गर्नुपर्ने र पुरुषहरूले भने केवल आकर्षण जीवनसाथी खोजे पुग्ने जस्ता कुराहरू समावेश थिए। उक्त मन्तव्य चोङको एउटा बुकमा आधारित रहेको बताइएको छ। यी टिप्पणीहरूले अनलाइनमा आलोचना निम्ताएका छन्। कतिपय विद्यार्थीहरूले यी विचारहरूलाई पुरातन सोच भन्दै विश्वविद्यालयलाई छानबिन गर्न आग्रह गरेका छन्। विद्यार्थीहरूलाई सियुएचके न्यू एसिया कलेज र विश्वविद्यालयको विभेद तथा यौन दुर्व्यवहार सम्बन्धी सम्बन्धित समितिमा व्यक्तिगत रूपमा उजुरी दर्ता गर्न प्रोत्साहित गर्ने उद्देश्यले एक व्यक्ति एक पत्र अभियान पनि सुरु गरिएको थियो। उजुरी पत्रमा चोङले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र विश्वविद्यालयले उनलाई सहदिन एसोसिएट डिनको पदबाट हटाउने विषयमा विचार गर्नुपर्ने माग गरिएको बताइएको छ। सञ्चार माध्यमहरूको जिज्ञासाको जवाफ दिँदै चोङले लैङ्गिक विभेदको आरोप अस्वीकार गरेका छन्। उनले आफूले सधैँ लैङ्गिक समानताको वकालत गरेको र उक्त मन्तव्य महिलाहरूबारे रूढिवादी धारणा बनाउन नभई आर्थिक अवधारणाहरू व्याख्या गर्नका लागि दिएको बताएका छन्। उनले गोल्डेन टर्टल भन्ने शब्दावली क्यान्टोनिज भाषाको सामान्य अभिव्यक्ति भएको र यो पुरुष तथा महिला दुवैमा लागू हुन सक्ने पनि बताएका छन्। मैले सधैँ लैङ्गिक समानताको वकालत गरेको छु, उनले भने। पुरुषहरूले पनि महिला गोल्डेन टर्टल खोज्न सक्छन् र महिलाहरूले पनि गोल्डेन टर्टल खोजी गर्न सक्छन्। चोङले महिलाहरूलाई अपमानित गर्ने वा लक्षित गर्ने आफ्नो कुनै उद्देश्य पनि नभएको बताएका छन्। तर उनले भने कि यदि आफ्ना शब्दहरूले विद्यार्थी वा अन्य कसैलाई असहज महसुस गराएको भए उनी माफी माग्न र आफ्नो प्रस्तुतिकरणमा संशोधन गर्न तयार रहेका छन्। सञ्चार माध्यमको जिज्ञासाहरूको जवाफमा सियुएचकेले जनाए अनुसार कलेजले ती वक्तासँग उक्त टिप्पणीबारे कुराकानी गरेको छ र उनलाई आफ्नो भाषाप्रति सचेत रहन तथा विश्वविद्यालय र समाजमा विभिन्न सरकारवालाहरूको भावनालाई ध्यानमा राख्न स्मरण गराएको छ। कलेजले आपसी सम्मान, विविधता र समावेशितामा आधारित क्याम्पसको वातावरण कायम राख्न निरन्तर प्रयास गरिरहेको पनि बताएको छ।
श्रोता साथीहरू सुन्दै हुनुहुन्थ्यो समाचार र भने हामी लाग्न चाहन्छौँ यस रेडियो कार्यक्रमको दोस्रो चरण।

स्तन क्यान्सर हङकङका महिलाहरूमा सबभन्दा धेरै देखिने क्यान्सर हो। हरेक महिला हर पल आफ्नो स्तनको बनावट महसुस गर्न सक्ने स्तन सचेत हुनुपर्छ। स्तनमा देखिने कुनै पनि प्रकारका परिवर्तनहरू, जस्तै स्तनको आकार, स्तनको मुन्टा वा छालामा देखिने कुनै प्रकारका गिर्खाहरूदेखि सदैव सावधान रहनुहोला। यदि आफ्नो स्तनमा कुनै पनि परिवर्तनको महसुस गर्नुभयो भने तुरुन्त डाक्टरको परामर्श लिनुहोला। स्तनको क्यान्सरको सुरुवाती चरणमा चेक जाँच गर्नाले तपाईँको जीवन जोगिन सक्छ। स्तन क्यान्सरबाट जोगिन तपाईँले स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ, जस्तै स्वस्थ खाना, नियमित

0: व्यायाम आफ्नो शरीरको तौल र कम्बरको आकार सन्तुलनमा राखेर र मदिरा सेवन रोकेर तपाईँले स्तन क्यान्सरबाट जोगिन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया www.cancer.gov.hk/breastcancer ठेगानाको वेबसाइटमा भिजिट गर्नुहोस्। सेप्टेम्बर 2027 विद्यालय प्रवेशका लागि कक्षा 1 भर्ना सम्बन्धी आवेदन। यदि कुनै बालबालिकाहरूको जन्म 31 डिसेम्बर 2021 वा सोभन्दा अघि भएको हो र उनीहरू सेप्टेम्बर 2027 सरकारी वा अनुदान प्राप्त विद्यालयको कक्षा 1 भर्ना हुन गइरहेका छन् भने उनीहरू यसै वर्षको सेप्टेम्बरमा सुरु हुने कक्षा 1 2027 प्रक्रियामा सहभागी हुन सक्छन्। आवेदन फारम भर्ने तरिका सम्बन्धी व्याख्यात्मक नोटहरू र जानकारीमूलक पर्सा 1 देखि 25 सेप्टेम्बर 2026 उपलब्ध हुनेछ। अभिभावकहरूले आफ्नो बालबालिका अध्ययनरत किन्डरगार्डन वा किन्डरगार्डन सह बाल हेरचाह केन्द्र किन्डरगार्डन कम चाइल्ड केयर सेन्टरबाट आवेदन फारम प्राप्त गर्न सक्छन्। आवेदन फारमहरू जिल्ला कार्यालयका गृह मामिला सोधपुछ केन्द्र होम अफेयर्स इन्क्वायरी सेन्टर्स क्षेत्रीय शिक्षा कार्यालयहरू र शिक्षा ब्युरोको विद्यालयसित बाँडफाँड शाखा स्कुल प्लेसेस एलोकेसन सेक्सन प्राइमेरी 1 एडमिसनमा पनि उपलब्ध छन्। अभिभावकहरूले शिक्षा ब्युरोको पिओए वेबसाइटबाट पनि विभिन्न जात जाति भाषामा उपलब्ध कक्षा 1 भर्ना सम्बन्धी जानकारीमूलक नोटहरू पनि प्राप्त गर्न सक्छन्। पूर्ण रूपमा भरिएको आवेदन फारम र आवश्यक सबै कागजातहरू अभिभावकहरूले रोजेको कुनै एउटा सरकारी वा अनुदान प्राप्त प्राथमिक विद्यालयमा स्वैच्छिक सिटका लागि 21 देखि 25 सेप्टेम्बर 2026 बिचमा विद्यालय समयभित्र प्रत्यक्ष रूपमा बुझाउनुपर्छ। कक्षा 1 भर्ना ई प्लेटफर्म का प्रयोगकर्ताहरूका रूपमा दर्ता भएका र आफ्नो खातालाई आइएम स्मार्ट प्लससँग आबद्ध गरेका अभिभावकहरूले 17 देखि 25 सेप्टेम्बर 2026 यी प्लेटफर्म मार्फत आफ्नो आवेदन बुझाउन सक्छन्। अभिभावकहरूले शिक्षा ब्युरोका नवीनतम प्रेस विज्ञप्तिहरू र शिक्षा ब्युरोको पिओए वेबसाइटमा राखिएका सन्देशहरूबारे जानकारी राख्नुपर्छ। कक्षा 1 भर्ना प्रणाली सम्बन्धी जिज्ञासाका लागि अभिभावकहरूले शिक्षा ब्युरोको विद्यालयसित बाँडफाँड शाखा स्कुल प्लेसेस एलोकेसन सेक्सनलाई 2832770000 सम्पर्क गर्न पनि सक्छन्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश, र हामी अहिले दोस्रो चरणको कार्यक्रममा छौँ र हामी आज पनि दुईजनाले कुराकानी गर्न गइरहेका छौँ र विशेष गरी अब यो अक्टोबर 1 बारेमा हामी सबैजनालाई थाहा भएको कुरा हो र अर्को कुरा चाहिँ हङकङको एचकेडिएससीको बारेमा पनि केही जानकारी छ र हाम्रो सुरक्षाले चाहिँ हामीसँग सेयर गर्न जाँदै हुनुहुन्छ। र सुरुमा सबैभन्दा पहिले चाहिँ अब अक्टोबर 1 हाम्रो हङकङमा के छ?
1: अक्टोबर 1 चाहिँ अब चीन जनवादी गणतन्त्र चीनको स्थापनाको 77 वार्षिक उत्सव चाहिँ भव्य रूपमा हङकङमा पनि मनाइने भएको छ। हङकङ सरकारले विशेष समारोहको आयोजना गरेर उक्त दिन चाहिँ हङकङ चिनको यो चाहिँ 77 वार्षिक उत्सव मनाउने जनाएको छ। मलाई लाग्छ हाम्रो डाक्टर टिकाजीलाई चाहिँ उक्त कार्यक्रममा इन्भाइट पनि आयो होला जस्तो लाग्छ, किनकि तपाईँ स्वयं कमिटी अन द प्रमोसन रेसियल हार्मोनीमा सदस्य पनि हुनुहुन्छ होइन? के छ जाने तयारीमा हुनुहुन्छ होइन? नेपाली केही नेपाली लगायत अन्य समुदायका सदस्यहरूलाई पनि उक्त कार्यक्रममा बोलाउने गरिन्छ। सो दिन 3800 हङकङका रेस्टुरेन्टहरूले विशेष प्रकारको 30% डिस्काउन्ट दिने भनेको छ। आगामी बिहिबारका दिन परेको छ, अक्टोबर 1 दिन हङकङको चाहिँ राष्ट्रिय छुट्टीको रूपमा रहेको छ, सार्वजनिक बिदाको रूपमा, र यो दिन

0: चाहिँ विशेष गरिकन उक्त अवसर उक्त चाहिँ वार्षिक उत्सव मनाउनको लागि हङकङका रेस्टुरेन्टहरूले विशेष प्रकारको सुविधा दिने भएका छन्। यो दिनलाई चीनमा हप्ता दिनसम्म मनाउने गरिन्छ यो अवसरमा, किनकि चीनको अहिलेको आधुनिकीकरणको सुरुवात नै 1949 मा चाहिँ चीन जनवादी गणतन्त्र चीन स्थापना भएपछि सुरु भएको भन्ने गरिन्छ। म अलिकति जानकारी दिन चाहन्छु यो 1949 मा चीनको अवस्था कस्तो थियो र अहिले कस्तो छ भन्ने विषयमा। 1949 मा चीन अत्यन्तै गरिब पछौटे रहेको थियो, चीनको अर्थतन्त्र एकदमै कमजोर रहेको थियो र त्यसै गरिकन चीनको अर्थतन्त्र त्यतिखेर एक्ज्याक्टली कति थियो भनेर इभन डाटाले पनि देखाउँदैन। तर अहिले आएर 2026 आउँदाखेरि चीन विश्वको ठुलो दोस्रो अर्थतन्त्र भएको छ र चीनको चाहिँ जिडिपी अहिले चाहिँ करिब 20 ट्रिलियन डलर रहेको कुरा विश्व ब्याङ्कले जनाएको छ। सैन्य रूपमा चीन 1949 मा 1949 मा अत्यन्तै कमजोर थियो, गुरिल्ला एउटा सेनाको रूपमा रहेको थियो, उसँग चाहिँ आधुनिक चाहिँ हात हतियारहरू थिएनन्, एयरफोर्स चाहिँ एकदमै कमजोर थियो होइन, त्यतिखेर चाहिँ फाइटर जेटहरू पनि चीनसँग थिएन र अहिलेको जस्तो एकदम चाहिँ ठुल्ठुला चाहिँ हात हतियारहरू चाहिँसँग चीनसँग थिएन। तर अहिले आएर 2026 सालमा 77 वर्षपछि चीन अहिले विश्वको दोस्रो ठुलो शक्तिशाली सैन्य सैनिक भएको देश मानिन्छ र पछिल्लो पटक चीनसँग चाहिँ सायद अहिले विश्वमै सबैभन्दा ठुलो नेभी रहेको छ, यो जलसेना नौसेना पनि भन्ने गरिन्छ, नौसेना रहेको छ र चीन अहिले चाहिँ चीनसँग चाहिँ यो नेभी जुन छ के अरे सिपहरू वारसिपहरू संसारमै सबभन्दा धेरै रहेका छन्। चीनको 1949 मा चाहिँ चीनमा चाहिँ चीनका जनताको लिट्रेसी साक्षरता दर एकदमै कमजोर थियो, एकदमै चाहिँ कम थियो र त्यतिखेर चाहिँ मान्छेहरूको चाहिँ जन्म के भन्छ यो आयु चाहिँ जम्मा 35 वर्ष थियो भनेर भन्ने गरिन्छ। तर अहिले आएर चीनमा चाहिँ लिट्रेसी करिब करिब 100% पुगिसकेको छ, चीन सरकारले गरिबी सम्पूर्ण रूपमा चाहिँ उन्मूलन गरेको छ, विगत 20 वर्षमा 400 मिलियन भनेको करिब करिब 40 करोड जनसङ्ख्यालाई चीनले चाहिँ गरिबीबाट मुक्त गरेको छ। चीन अत्यन्तै तीव्र गतिमा अगाडि बढिरहेको यो चाहिँ एउटा देश हो र यो चीनलाई योसम्म यो प्रगतिको यो खुड्किलासम्म ल्याउनको लागि चिनिया कम्युनिस्ट पार्टीले ठुलो भूमिका खेलेको भन्ने गरिन्छ। चीनमा चाहिँ कम्युनिस्ट पार्टीको सरकार आइसकेपछि सन् 1949 मा माओ सेतुङको नेतृत्वमा कम्युनिस्ट पार्टीले चीनमा चाहिँ घरेलु युद्ध लगायत चाहिँ जापानसँगको युद्धमा विजय हासिल गरिसकेपछि चीन चाहिँ तीव्र गतिमा अगाडि बढ्यो र अहिले सबैभन्दा शक्तिशाली देशहरूको रूपमा दोस्रो ठुलो शक्तिशाली देशको रूपमा भन्ने गरिन्छ। तर अझै इन्डस्ट्रीको उद्योगको हिसाबले हेर्दाखेरि चीन चाहिँ सबभन्दा शक्तिशाली देशको रूपमा मान्ने गरिन्छ। यतिखेर चीनका राष्ट्रपति अमेरिका भ्रमणमा हुनुहुन्छ, राष्ट्रपति सी जिनपिङ, उहाँलाई चाहिँ अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले एयरपोर्टमै आएर विशेष स्वागत गरेको यतिखेर हामी पेयर्स तस्विरहरू भिडियोहरू जताततै सामाजिक सञ्जालमा देख्न सक्छौँ। ठिकाजी, यो हाम्रो चीनको चाहिँ यो विशेष चाहिँ यो स्थापनाको यो विशेष दिन को चाहिँ हामी यो यति नै कुराकानी गरौँ होइन। हामी अब
1: सबैजनालाई चाहिँ के भन्न चाहन्छु भने सबैजनालाई शुभकामना पनि दिन चाहे
0: एकदम धेरै सबैजनालाई, हामी हङकङमा बस्नेहरूको लागि पनि हाम्रो लागि पनि गर्वको कुरा हो किनकि हामी पनि चीनमा छौँ, यो चीनको भूभाग हो हङकङ होइन, त्यस कारण हामी सबैलाई शुभकामना छ, चिनिया सरकारलाई शुभकामना छ, चिनिया जनताहरूलाई पनि शुभकामना छ।

0: के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ र नोकरी कहाँ गर्ने भनेर सल्लाह सुझावको खोजीमा हुनुहुन्छ? रोजगारीको खोजीमा रहेका मानिसहरूलाई निशुल्क रूपमा रोजगारी प्राप्त गर्न सहयोग गर्नका लागि श्रम विभागले विभिन्न ठाउँहरूमा गरेर 13 रोजगारी सेवा केन्द्रहरू सञ्चालन गरेको छ। तपाईँले रोजगारी केन्द्रहरूमा रोजगारी सल्लाहकारहरूलाई भेटेर उनीहरूसँग तपाईँको रोजगारी आवश्यकता बारे पनि छलफल गर्न सक्नुहुन्छ र विशेष रोजगारी सेवाहरूमा भाग लिन सक्नुहुनेछ, जसबाट तपाईँको आफ्नो दक्षता अभिवृद्धि गर्न मद्दत पुग्न सक्नेछ। श्रम विभागले यस प्रकारका सेवाहरू अङ्ग्रेजी र चाइनिजमा उपलब्ध गराउँछ। यदि तपाईँ अङ्ग्रेजी वा चाइनिज बोल्नुहुन्न भने तपाईँका लागि अनुवादक सेवाको पनि व्यवस्था गरिनेछ।
1: यसबाहेक श्रम विभागले हालै मात्र कालुन बेमा निर्माण उद्योग रिक्रुटमेन्ट केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रले विभिन्न निर्माण क्षेत्रका रोजगारी अवसरहरूबारे जानकारी दिनेछ। यसले निर्माण क्षेत्रका कामहरूमा कामदारहरू नियुक्ति र अन्तर्वार्ताहरू लिने अवसरहरू प्रदान गर्न नियमित रूपमा रोजगारी मेलाको पनि आयोजना गर्नेछ।
0: यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि कृपया श्रम विभागको इन्टरेक्टिभ रोजगारी सेवाको वेबसाइट www.jobs.gov.hk/em मा जानुहोस्। हामीले राख्यौँ एकदमै मिठो गीत, डोको बुन्ने भने केहर सिंह लिम्बूको स्वरमा रहेको, र यो गीत एकदमै मिठो छ, रमाइलो छ। र अब हामीले अब आज आइतबार, अब आइतबार चाहिँ अलि रमाइलो गर्ने दिन पनि हो, किनभने अब हामीले 6 चाहिँ एकदमै दुःख गरेर काम गर्छौँ हङकङमा, र आज एक दिन सन्डे र अब छुट्टी पनि हुँदैछ, र अस्ति हिजो शनिबार पनि अब छुट्टी भयो, अनि अब
2: सबैको हुँदैन नि शनिबार छुट्टी,
0: होइन हिजो चाहिँ अब ऊ थियो नि त चिङमिन फेस्टिभल, किनभने अब यो यसले गर्दाखेरि चाहिँ अब हिजो छुट्टी, आज छुट्टी, फेरि बिहिबार छुट्टी होइन, अनि त्यसपछि यो अलिकति यो हप्ता चाहिँ रमाइलै छ। र आज चाहिँ हामी अर्को टपिक पनि छ होइन, अघि भनिसक्यो हङकङको एचकेडिएससीको बारेमा, यहाँको एक्जामिनेसनको फी बढेको छ भनेर, यसको बारेमा पनि केही जानकारी दिनुहोस् प्लिज।
2: एकदम, यो एचकेडिएससीको आगामी वर्ष 2027 सालदेखि एचकेडिएससी भनेको चाहिँ हङकङको माध्यमिक शिक्षाको चाहिँ यो परीक्षा हो, हङकङ डिप्लो

0: अफ सेकेन्डरी एजुकेसन इक्जाम भन्ने गर्छ र यो परीक्षाको लागि चाहिँ यसभन्दा अगाडि यो वर्षसम्म परीक्षा दिने विद्यार्थीहरूको फी चाहिँ सबै गरेर छवटा सातवटा विषयमा चाहिँ इक्जाम फी तिर्नु पर्दाखेरि 3,300-4,000 जति मात्रै थियो तर यो आगामी वर्षदेखि चाहिँ त्यसलाई चाहिँ व्यापक रूपमा बढाएर $11,200 पुऱ्याएको छ विशेष गरिकन चाहिँ यो नन पर्मानेन्ट रेसिडेन्टलाई
1: होइन
0: पर्मानेन्ट रेसिडेन्टहरूलाई चाहिँ बढेको छैन पर्मानेन्ट रेसिडेन्टहरूलाई चाहिँ पहिलाकै
1: भनेको चाहिँ जो रेसिडेन्ट छ नि अब एक वर्ष यहाँ बसिसकेपछि चाहिँ रेसिडेन्ट भइन्छ तर
0: उनीहरूलाई चाहिँ लाएन त्यो पर्मानेन्ट पक्का पर्मानेन्टहरूलाई चाहिँ जम्मा जम्मी चाहिँ 3,600 मात्रै छ
1: होइन सात वर्ष
0: बसेका छन् अथवा यहीँ जन्मेका छन् प्यारेन्टहरूसँग होइन उनीहरूलाई चाहिँ धेरै फिस बढेको छैन तर जो नन पर्मानेन्ट डिपेन्डेन्ट रेसिडेन्ट छ नि योभन्दा अगाडि चाहिँ डिपेन्डेन्ट रेसिडेन्टहरूलाई पनि त्यति नै थियो जति पर्मानेन्टले तिर्नु पर्थ्यो नि तर आगामी सेप्टेम्बर के अरे आगामी 2027 सालदेखि डिपेन्डेन्ट नानीहरूले हङकङको डिएससी परीक्षा दिन पर्ने हो भने जम्मा जम्मी फी चाहिँ करिब करिब बढेर अहिले कति पुगेको छ भन्दाखेरि चाहिँ स्कुल क्यान्डिडेट भनेको स्कुलमा रेगुलर पढ्ने क्यान्डिडेटको लागि चाहिँ 11,276 छवटा सब्जेक्टको है किनकि एउटा सब्जेक्टको करिब 2,000 चान्सन पर्छ क्या
1: एक्जामिनेसन फी भन्यो
0: फी मात्रै इक्जाम फी मात्रै भनेको अब यो विद्यार्थीहरूले आगामी यही 1-2 महिनाभित्रमा इक्जामको लागि फारम भर्नुपर्छ मलाई लाग्छ नोभेम्बरभित्र र फारम भर्दाखेरि नै उनीहरूले पैसा तिर्नुपर्छ कि
1: र यो अचानक चाहिँ किन बढायो होला जस्तो लाग्छ तपाईँलाई
0: अब सरकारले जनाएअनुसार चाहिँ पछिल्लो पटक चाहिँ चिनको मुख्यभूमि चिनबाट चाहिँ एचकेडिएससी परीक्षा दिने धेरै विद्यार्थी छन्
1: उनीहरू चाहिँ
0: कतिपय चाहिँ उनीहरू यहाँका चाहिँ हङकङका बासिन्दाहरू तर डिपेन्डेन्ट रेसिडेन्ट छन् होइन कतिपय फेरि चिनबाट चाहिँ त्यो ट्यालेन्ट स्किममा आउनेहरूका बालबच्चाहरू पनि छन् होइन तर कतिपय फेरि उहीँबाट उनीहरू यहाँको रेसिडेन्ट नभए पनि उहीँबाट यहाँको डिएससी परीक्षा दिनेहरू छन् किनकि डिएससी परीक्षा चाहिँ जसले पनि दिन पाइन्छ क्या जसले पनि संसारभरिबाट जसले पनि दिन पाइन्छ डिएससी परीक्षा होइन
1: अनि
0: डिएससी परीक्षाको रिजल्ट चाहिँ संसारभरि नै रिकग्नाइज छ जहाँ सुकै पनि के जुनै पनि विश्वको कुनै पनि विश्वविद्यालयमा गए पनि त्यो विश्वविद्यालयमा चाहिँ उनीहरू त्यहाँ चाहिँ हङकङ सरकारले त्यहाँको देशहरूसँग एग्रिमेन्ट गरेको छ एउटा सम्झौता गरेको छ र उनको सम्झौताको आधारमा चाहिँ ती देशका विश्वविद्यालयहरूले डिएससीको रिजल्टमा कति मार्क ल्याउनेहरूलाई कुन लेभलमा पढ्न दिने र कुन विषयमा चाहिँ कति लेभलमा पढ्न दिने भनेर चाहिँ उनीहरूले त्यहाँ क्लियरली लेखेका हुन्छन् क्या त्यो होइन त्यसो भएको हुनाले चाहिँ मैले चाहिँ पछिल्लो पटक चाहिँ मुख्यभूमि चिनबाट मेनल्यान्डबाट चाहिँ धेरै विद्यार्थीहरूले हङकङको डिएससी परीक्षा दिन्छन् त्यसो गर्दाखेरि के भयो त भन्दाखेरि लोड बढी भयो खर्च एकदम धेरै हेभी भयो भनेर चाहिँ सरकारले बढाएको हो भन्ने चाहिँ भनाइ छ अब हुन पनि त्यो अहिले पछिल्लो पटक चाहिँ हामीले हेर्दाखेरि निकै ठुलो सङ्ख्यामा चाहिँ मुख्यभूमिबाट मेनल्यान्डबाट चाहिँ विद्यार्थीहरूले डिएससी परीक्षा दिँदै गरेको हामी देख्न सकिन्छ किनकि मुख्यभूमिका विद्यार्थीहरूलाई पनि अब के छ भने डिएससी परीक्षा दिँदाखेरि एकदम सजिलो छ
1: क्या
0: होइन त्यो यस्तो छ के मुख्यभूमिमा चिनमा चाहिँ माध्यमिक एजुकेसनको परीक्षा एउटा हुन्छ अनि त्यसपछि फेरि उनीहरूले विश्वविद्यालयमा माध्यमिक परीक्षाको रिजल्टले मात्रै जान पाउँदैन कि त्यहाँ चाहिँ गाउँका भन्ने परीक्षा दिनुपर्छ सेकेन्ड परीक्षा दिनुपर्छ
1: तर
0: हङकङको एकदमै गाह्रो छ त्यो होइन अनि तर हङकङको डिएससी परीक्षा पास गर्नेहरूले फेरि गाउँका दिनु पर्दैन होइन त्यसो भएको हुनाले अहिले उताको मान्छे सबै यतातिर चाहिँ आकर्षित भएको छ कि हो त्यो भएको हुनाले चाहिँ यो यहाँको चाहिँ एडमिनिस्ट्रेसन फी एकदम हाई भयो होइन भन्नाले महँगो भयो एक्सपेन्सिभ भयो भनेर चाहिँ उनीहरूलाई चाहिँ अलिकति गर्नको लागि चाहिँ
1: तर अब हामी चाहिँ मोस्टली अब हामी नेपालीहरू चाहिँ अब मलाई लाग्छ यहीँ पढ्नेहरू जो चाहिँ अब अहिले एसकेडिएससी दिने भाइ बहिनीहरू हुनुहुन्छ नि मोस्टली चाहिँ उहाँहरू यहाँ जन्मेकोहरू छ
0: छैन धेरै यस्तो छ यहाँ यस्तो छ कि कतिपय चाहिँ के छ भने नेपालबाट आएकोहरू पनि निकै धेरै नानीहरू छन् बिचमा डिपेन्डेन्ट आएकोहरू होइन उनीहरूको लागि निकै गाह्रो छ अब विशेष गरिकन अब जसले एकदमै राम्रो नम्बर ल्याउने सम्भावना छ उनीहरूलाई त 11,000 तिर्दाखेरि समस्या भएन तर अब सबै विद्यार्थीले राम्रो नम्बर ल्याउनु सक्दैन कतिपय त अब फेल हुने अवस्थामा हुनु पनि सक्छन् उनीहरूको लागि चाहिँ अब जस्तो मसँग मात्रै अहिले एकदम धेरै इन्क्वायरी आइरहेको छ अब प्यारेन्टहरूले कहाँ कहाँबाट मेरो नम्बर पाइरहेका छन् होइन उनीहरूले भन्दैछन् मलाई कि मलाई अस्ति पनि तिनजना प्यारेन्टले मलाई फोन गर्नुभएको थियो होइन अनि उहाँहरूको कुरा के छ भन्दाखेरि अब यो नेपालबाट आएको डिपेन्डेन्ट हो फिस एकदम बढेको छ अरे अनि पढाइ राम्रो छैन यहाँको परीक्षा दिने कि नदिने हो सर अनि यहाँ परीक्षा नदिकन उ गऱ्यो भने के हुन्छ भनेर चाहिँ

0: मलाई सोध्दै थिएँ होइन, अनि मैले भनेको अब परीक्षा नदिए पनि अब त्यस्तो हुन्छ भने अब फाउन्डेसन डिप्लोमा त पढ्न पाइहालिन्छ उयो कुरा होइन, विचार गर्नुहोस् भनेर मैले भन्दै मैले होइन, त्यस कारणले त्यस्तो खालको
1: स्पेसली जो डिपेन्डेन्ट छ नि उनीहरू चाहिँ अब हुन त अब सबैजना एउटै त नहोला होइन, तर अब डिपेन्डेन्ट आएको छ भने चाहिँ अलिकति इकोनोमिक ब्याकग्राउन्ड पनि अब त्यस्तो स्ट्रङ नहुनसक्छ भन्ने चाहिँ.
0: अब यस्तो छ फेरि, अब यहाँ फेरि सरकारले चाहिँ उनीहरूको लागि पनि विशेष व्यवस्था गरेको छ, जो मान्छेहरूले सोसियल वेलफेयरबाट
1: पैसा
0: कम्प्रिहेन्सिभ सोसियल सेक्युरिटी एसिस्टेन्स भन्ने सिएसएसए सहयोग लिनुहुन्छ नि, फेरि उहाँहरूको नानीहरू डिपेन्डेन्ट भए पनि उहाँहरूलाई चाहिँ सोसियल वेलफेयर डिपार्टमेन्टले पैसा तिरिदिन्छ कि है, त्यो पनि छ सहयोग. सरकारले चाहिँ व्यवस्था नगरेको होइन, व्यवस्था गरेको छ, तर जसले सिएसएसए पनि लिनुहुन्न अनि जो चाहिँ अब इकोनोमिक अवस्था अलिक उहाँहरूको कमजोर छ उहाँहरूलाई चाहिँ गाह्रो छ. यो
1: के छ, हाम्रो नेपालीहरूले चाहिँ कतिजना आई मिन अब यो कम्पे जेनरलमा सिएसएसए लिनेहरू चाहिँ के अवस्था छ होला है हाम्रो नेपाली?
0: त्यो अब केही थाहा छैन, अब कतिले लिन्छन् भन्ने हामीले अब सर्वे गरेको छैनौँ, अब सरकारी डाटा पनि अब खासै कति छ थाहा भएन हामीलाई होइन, तर अब मलाई लाग्दैन धेरै नेपालीहरू लिँदैनन् लिन्छन् जस्तो, किनकि नेपालीहरू त अब मरि काम गर्न खोज्छन् त उनीहरू सकेसम्म चाहिँ सरकारबाट सुविधा लिन, फेरि जान्दैन पनि.
1: फेरि एउटा कुरा चाहिँ जानिन्न होइन, अर्को कुरा चाहिँ जानेर पनि म आफै गर्न सक्छु भने वाइ भन्ने जस्तो पनि एउटा
0: कतिपयको त्यो पनि हो जस्तो लाग्छ मलाई होइन, अब किन लिने अब आफै गरेर खाने हो के लिने भन्नेहरू पनि छन् नेपालीहरू होइन, त्यसले गर्दाखेरि नलिनेहरू छन् उनीहरूलाई अलिकति गाह्रो होला जस्तो लाग्छ मलाई होइन. एनिवे यो डिएससीको चाहिँ फीको बारेमा अब यति नै होला सर.
1: हजुर एकदमै मलाई लाग्छ यो एकदमै महत्त्वपूर्ण इन्फर्मेसन पनि हो, कतिजना अब हामीलाई सुनेर बस्नुभएको छ होला स्टुडेन्टहरू जसले चाहिँ अब डिएसके डिएससीको प्रिपेयर गर्दै हुनुहुन्छ होला, कतिजना प्यारेन्ट्सहरू हुनुहुन्छ होला, र यहाँ हाम्रो सरले भने जस्तै अब यहाँ पैसाकै समस्याले गर्दाखेरि चाहिँ अब रोकिने चाहिँ अवस्था नआउन सक्छ, विभिन्न उपायहरू छ, विभिन्न अब बेनिफिट्सहरू छ सरकारले दिएको, पक्कै पनि ती बेनिफिटहरू चाहिँ हामीले युज गर्न पाइन्छ. र अर्को कुरा म यहाँ के भन्न चाहन्छु भने हङकङमा चाहिँ कन्टिन्यू एजुकेसन फन्ड भन्ने पनि छ, र यो एजुकेसन फन्डमा चाहिँ एकजना प्रति व्यक्ति बराबर चाहिँ हामीले 20,000 हाम्रो जिन्दगीभरि युज गर्न पाइन्छ, आई मिन हाम्रो जिन्दगीमा चाहिँ एकचोटि चाहिँ हामीले यो पैसा युज गर्न पाइन्छ, हामी सबैजनाले पाइन्छ, त्यो पनि कतिजनालाई थाहा छैन होला, पक्कै पनि हामीले त्यो पनि युज गर्न सकिन्छ है.
0: 25,000 होला,
1: 25,000 सरी,
0: अब फेरि त्यो जे पनि ट्रेनिङ गर्न प्रयोग गर्न पाइन्छ क्या,
1: त्यो स्पेसिफिक ट्रेनिङ छ होइन, प्रोग्रामहरू छ, लिस्ट नै छ क्या,
0: त्यो लिस्ट चाहिँ हेर्नु पर्यो,
1: त्यो लिस्टमा यदि
0: होइन ड्राइभिङ गर्न पाइयो, ड्राइभिङ पनि सिक्नु
1: पाइयो. हामीले चाहिँ अब यदि हामी अब हङकङमा ड्राइभिङ सिक्न चाहन्छौँ भने अब म पनि सिक्ने प्लान गर्दैछु है, र अब यदि अब हामीले ड्राइभिङ सिक्न चाहन्छौँ हामीसँग पैसा छैन भने चाहिँ कन्टिन्यू एजुकेसन फन्डबाट हामीलाई त्यो पैसा चाहिँ सपोर्ट गर्छ क्या. र मलाई लाग्छ हङकङमा जस्तो चाहिँ अन्य ठाउँहरूमा एकदमै कम छ, के लाग्छ त
0: होला जस्तो लाग्छ मलाई होइन, कि हङकङमा धेरै सुविधा छ, अब पछिल्लो पटक अलिक गाह्रो बनाएको छ, धेरै सुविधा कटौती पनि गरेको छ होइन, तर हङकङमा योभन्दा अगाडि यति धेरै सुविधा थियो, अब विद्यार्थीहरूलाई वर्षेनी चाहिँ 2-3 हजार डलर दिइराख्थ्यो हरेक विद्यार्थीलाई कि इन्डिभिजुअल्ली होइन, कट गर्यो किनकि यहाँको इकोनोमी अलिकति समस्या आयो नि त बिचमा, यो COVID-19 लिएर यो अहिले 2-4 वर्ष चाहिँ अलिकति गाह्रो भयो, त्यसले त्यसले गर्दाखेरि हङकङले अलिकति सरकारले अलिकति सुविधा कटौती गरेको हो. अब जस्तो अब हामी चाहिँ अब म त अब स्कुलमा काम गर्ने हामी त अब थुप्रो एसिएकमा चाहिँ उहरू चलाउँछौँ एक्टिभिटीहरू होइन, म डिबेट क्लबको म इन्चार्ज हो स्कुलमा, योभन्दा अगाडि मैले स्कुलबाट डिबेट क्लबको डिबेट ट्रेनिङको लागि मैले चाहिँ हरेक वर्ष 50-60 हजार डलर चाहिँ मलाई बजेट हुन्थ्यो कि त्यहाँ, तर यो वर्ष चाहिँ अब अलिक घटाएको छ सरकारले, किनकि सरकारले अहिले चाहिँ धेरै बजेट चाहिँ यता एआईतिर यो टेक्नोलोजीमा होइन यतातिर बढे धेरै बजेट चाहिँ छुट्याएको छ, यतापट्टि अरू चाहिँ एक्टिभिटीहरूमा बजेट घटाएको छ होइन, यो पछिल्लोबाट अलिकति चाहिँ बजेट कटौती गरेको छ, नत्र भने सरकारले एकदम धेरै सुविधा दिइरहेको छ यहाँका बासिन्दाहरूलाई. त्यति हो कि अब हाम्रो सबै नेपालीहरूले चाहिँ सरकारले दिने सुविधाहरू खोजतलास गर्दै मात्रै पनि भएन, अब त्यो एप्लाई कसरी गर्ने, त्यसमा चाहिँ क्राइटेरिया के हो भन्ने कुरा बुझ्ने काम चाहिँ हाम्रो नेपालीहरूले सबैले गर्नुपर्छ भन्ने लाग्छ
1: होइन,
0: एकदमै इम्पोर्टेन्ट छ यो कुरा चाहिँ.
1: हस् एकदमै. र अब हामी हाम्रो कुराकानी चाहिँ अलि लामो भयो, त्यसै कारणले चाहिँ हामी अर्को मिठो गीत

सिक्किम सरकारको सेन्टर फर हेल्थ प्रोटेक्सनले अत्यन्त गर्मीको समयमा लाग्ने गर्मी सम्बन्धी बिमारहरू जस्तै हिट स्ट्रोक र हिट एक्जसनको बारे विशेष ध्यान दिन यहाँका बासिन्दाहरूलाई सचेत गराउँदछ। सुरक्षित रहनको लागि प्रशस्त पानी पिउनुहोस्, अल्कोहल वा क्याफिन सेवन नगर्नुहोस्, खुल्ला प्रकारको कपडा लगाउनुहोस्, हावा चल्ने अनि एयर कन्डिसन भएका स्थानमा सुरक्षित रूपमा बस्नुहोस्, अत्यन्त बल पर्ने व्यायाम नगर्नुहोस् र बाहिर लामो समयसम्म काम नगर्नुहोस्। बाहिर बिहानमा वा बेलुकातिर काम गर्ने योजना बनाउनुहोस्। बाहिरको वातावरणमा काम गर्ने कामदारहरूले नियमित ब्रेक लिनुपर्छ र रुख वा भवनको छाहारीमा आराम गर्ने गर्नुपर्दछ। बालबच्चाहरू, गर्भवती महिलाहरू, वृद्धहरू

0: र दीर्घ रोगीहरू यस प्रकारको रोगबाट बढी खतरामा हुन्छन्। त्यसैले यिनीहरूको विशेष हेरचाह गर्नुपर्दछ। बच्चाहरूलाई बन्द कोठा या गाडीमा एक्लै नछोड्नुहोस्। जब युभी इन्डेक्स उच्च रहन्छ, प्रत्यक्ष सूर्यको किरणले आफ्नो छालामा पर्नबाट जोगिनु पर्दछ। प्रतिरक्षात्मक उपायहरू जस्तै एसएफपी 30 वा सुभन्दा बढी भएको सनस्क्रिन मलम दल्ने र युभी ब्लकिङ चस्मा लगाउने गर्नुपर्दछ। यदि तपाईँले बिमार भए जस्तो महसुस गर्नुभयो वा चक्कर लाग्ने भयो वा टाउको दुख्यो, वमिट आयो वा कन्फ्युजन भयो भने तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस्। स्टे अलर्ट, स्टे कुल एन्ड प्रोटेक्ट योरसेल्फ इन हट वेदर। भिजिट csp.gov.hk फर मोर इन्फर्मेसन। कामदारहरूले करारनामामा हस्ताक्षर गर्नुअघि आफू स्वरोजगार हो वा अर्को कम्पनीमा कार्यरत हो भन्ने विषयमा प्रश्न पार्नुपर्छ। विभिन्न विषयहरू जस्तै रोजगारी सम्बन्धी सेवा सुविधाहरू रोजगारदाता र कामदार बीचको सहमतिमा मिलाइनुपर्छ। यदि रोजगारदाताले नै कामदारको स्टेटस सेल्फ इम्प्लोइड भनेर बनाइदिएमा कामदारले त्यसलाई इन्कार गर्न वा परिवर्तन गर्न सक्छन्। कामदारले पाउनुपर्ने सुविधाहरू नपाएमा कामदारहरूले श्रम विभागको हटलाइन नम्बर 2815-2200 फोन गर्न सक्नेछन्।
1: हामीले राख्यौँ अर्को मिठो गीत हावा जस्तै भन्ने, यो जुन चामलिङ राईको स्वरमा रहेको यो पनि अर्को मिठो गीत छ र यसको अब म्युजिक भिडियो पनि एकदमै राम्रो छ, मैले चाहिँ हेरेको छु, तपाईँहरूले पनि हेर्नुभएको छ होला पक्कै पनि। र आजको कार्यक्रममा चाहिँ हामीले यस्तै यस्तै मिठा मिठा गीतहरू राखिरहेका छौँ र जानकारीहरू पनि राखिरहेका छौँ। विशेष गरी अब हामीले अक्टोबर 1 के अरे चाइनाको 77 एनिभर्सरी मनाउन जाँदैछौँ। यसै गरी हामीले आजकै डिएससीको बारेमा पनि हामीले जानकारी राख्यौँ र विशेष गरी हाम्रो सरले राख्नुभयो र अर्को पनि जानकारी राख्यौँ भन्दा पनि समाचार राख्यौँ। यसमा चाहिँ अब हङकङको विशेष गरी इनलोङ एरियामा यो छाडा कुकुरहरूको आक्रमणमा परेर गत हप्ता चाहिँ 27 वर्ष एकजना महिलाको मृत्यु भएको छ। यो चाहिँ एकदमै डेन्जरस घटना जस्तो लाग्छ मलाई चाहिँ, किनभने हामी पनि त्यो एरियामा बस्छौँ। अनि अर्को चाहिँ अर्को कुरा चाहिँ के भने अब हाइकिङ जाँदाखेरि कहिलेकाहीँ चाहिँ भिलेज एरियामा छाडा कुकुरहरू चाहिँ एकदमै धेरै भुकेर आउने गर्छ, पछि लाग्ने गर्छ हाम्रो। त्यो बेलामा चाहिँ हामीले आफूलाई सुरक्षित राख्न, कुकुरबाट बचाउन चाहिँ एकदमै जरुरी छ। र अस्तिको केसमा पनि, गत हप्ताको केसमा पनि साइकलमा चढेको मान्छेलाई पछि लागेर टोकेर मार्नु भनेको चाहिँ एकदमै सिरियस केस नै हो यो कुकुरहरूले, होइन। र यो कामतिन एरियामा, इनलोङ एरियामा यो ग्यारेजहरू धेरै छ, होइन। अनि त्यसपछि चाहिँ अब यो यत्तिकै अब त्यो ग्यारेजहरूमा अब पालिएका कुकुरहरू, छाडा छुरिएका कुकुरहरू धेरै हुने गर्छ, होइन। त्यसमा चाहिँ के भनेको छ भने यो घटनापछि चाहिँ अब हङकङमा अब विशेष गरी यहाँको अधिकारीहरूले पनि यो खोजिराखेको छ यो स्ट्रिक डगहरूलाई। अनि त्यसपछि चाहिँ कुकुर पछि लाग्यो भने चाहिँ हामीले के गर्न सकिन्छ भनेर पनि उनीहरूले एकदमै धेरै सूचना दिइरहेका छन्। र विशेष गरी कुकुर पछि लाग्यो भने चाहिँ हामी एकदमै काम भएर बस्नुपर्छ। र कुकुर पछि लाग्यो भनेर हामीले उल्टै अब ढुङ्गा मुढा गर्न थाल्यो भने चाहिँ कुकुरले हामीलाई आक्रमण गर्छ झनै। त्यस कारणले चाहिँ अब एकदमै उसको बाटो चाहिँ जान दिने, अब आक्रमणै गर्यो भने त अब आफूले पनि प्रोटेक्ट गर्नु पऱ्यो, होइन। र हामी सबैजना चाहिँ सुरक्षित रहौँला, रहनुपर्छ जस्तो लाग्छ। र हामी यस रेडियो कार्यक्रमको चाहिँ अब अन्तिमतर्फ लागिसकेका छौँ र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो। र यदि तपाईँहरू हाम्रो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ, आफ्ना इष्टमित्र परिवारहरूलाई सम्झिन चाहनुहुन्छ, केही सूचनाहरू दिन चाहनुहुन्छ, र अब दसैँ पनि आइसकेको छ, आउँदैछ, केही अब शुभकामनाको सन्देशहरू दिन चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ पोस्टबक्स नम्बर 70200 र आज भने हामी यस रेडियो कार्यक्रमबाट विदा हुँदा हुँदै हामीले तपाईँहरूका लागि अन्तिम कसरी छोड्दै हामी भने विदा हुन चाहन्छौँ। तपाईँ बाई नमस्ते।

एक नज्म में कहते हैं, मिल्लत है अगर जिस्म तो उर्दू है उसकी जान, उर्दू तो है हदीस मोहब्बत की तर्जुमा, उर्दू किसी जुबान की दुश्मन नहीं मियाँ, उर्दू के क्यों खिलाफ हैं उर्दू से बदगुमा, माबैन अहले इश्क चरागा का नाम है, उर्दू तो इत्तेहाद बहारा का नाम है। मोहम्मद अली साहिल कहते हैं, हम हैं तहजीब के अलम बरदार, हमको उर्दू जुबान आती है। मनीष शुक्ला ने लिखा है, बात करने का हसीन तौर तरीका सीखा, हमने उर्दू के बहाने से सलीका सीखा। दाग दहलवी ने कहा था, नहीं खेल ए दाग यारों से कह दो कि आती है उर्दू जुबान आते आते। अहमद वसी कहते हैं कि वो करे बात तो हर लफ्ज से खुशबू आए, ऐसी बोली वही बोले जिसे उर्दू आए। दाग दहलवी का एक और शेर है कि उर्दू है जिसका नाम हम ही जानते हैं दाग, हिंदुस्तान में धूम हमारी जुबां की है। बशीर बदर ने कहा कि वो इतरदान सा लहजा मेरे बुजुर्गों का, रची बसी हुई उर्दू जुबान की खुशबू। किसी नामालूम शायर का शेर है कि सलीके से हवाओं में जो खुशबू घोल सकते हैं, अभी कुछ लोग बाकी हैं जो उर्दू बोल सकते हैं। बेखुद दहलवी ने कहा कि मेरा हर शेर है एक राज़े हकीकत बेखुद, मैं हूं उर्दू का नजीरी मुझे तू क्या समझा। रवेश सिद्दीकी ने लिखा कि उर्दू जिसे कहते हैं तहजीब का चश्मा है, वो शख्स मुहज्जब है जिसको ये जुबां आई। अल्ताफ हुसैन हली ने लिखा था, शहद व शकर से शीरीं उर्दू जुबां हमारी, होती है जिसके बोले मीठी जुबां हमारी। एक और नामालूम शायर का शेर है कि वो बोलता है निगाहों से इस कदर उर्दू, खामोश रह के भी अहले जुबान सा लगता है। मुश्ताक दरभंगी ने कहा कि मेरे कानों में मिसरी घोलता है कोई बच्चा जब उर्दू बोलता है। इन अशार के बाद पेश है एक सबक आमोज कहानी, दौलत की तकसीम। वो छली वाला अब सब्जी की रेड़ी लगाता है, जिसने अपने बच्चों को छलियां खरीद कर न दे सकने पर दूसरे बच्चों के लिए छली की कीमत 10 रुपए लगाई थी, जबकि इर्द गिर्द 20 रुपए की छली फरोख्त हो रही थी। चंद रोज कबल मैं यूं ही चलते चलते उस छली वाले के सामने रुक गया। वो अपने काम में मसरूफ था, रेड़ी पर 2-3 लोग सब्जी खरीद रहे थे, मैं देखता रहा। एक खातून ने उसे आलू खरीदे, साथ धनिया मिर्च भी ली और उसे 50 का नोट दिया। उसने आलू के साथ अज खुद धनिया मिर्च मुफ्त दे दी। वो आलू उठाकर पहले यूं देखता जैसे उसका एक्सरे कर रहा हो। ग्राहक की नजर से सब्जी को देखना दुकानदार के मुआशी मफादात के खिलाफ जाता है, लेकिन वो हर हर आलू का बगौर मुआयना करने के बाद उसे शॉपिंग बैग में डालता जा रहा था। जिस आलू पर कोई मामूली सा दाग भी होता उसे एक तरफ कर देता, जो आलू ठीक होता सिर्फ उसे डालता। इसी तरह एक और शख्स ने टमाटर लिए, उसने टमाटर भी वैसे ही देखभाल कर अच्छे अच्छे दिए और मामूली नौयत की खराबी भी अगर किसी टमाटर में उसे महसूस हुई तो उसे एक तरफ कर दिया, हालांकि इस खराबी को गाहक भी तलाश न कर पाता। जब गाहक रुख्सत हो चुके तो मैंने उसे कहा कि आप रेड़ी मेन रोड पर क्यों नहीं लगाते, यहाँ साइड पर और वो भी निस्बतन एक वीरान जगह का इंतखाब आपने क्यों किया। उसने कहा कि मेन रोड पर रेड़ी खड़ी नहीं करने दी जाती और मुख्तलिफ टैक्सों की सूरत में अच्छे खासे अखराजात भी हो जाते हैं। यहाँ वीरान जगह है, यहाँ कोई किराया नहीं देना पड़ता, अगर किसी दुकान के सामने लगाऊं तो फिर किराया अलग से देना पड़ेगा। यहाँ खड़ा हूँ बस अल्लाह से हलाल रिस्क मांगता हूँ ताकि बच्चों के पेट को हराम लुकमे से बचा सकूँ। मैंने अगला सवाल किया कि आपका इस रेड़ी के अलावा भी कोई जरिया आमदनी है। सुबह मंडी में काम करता हूँ, गाड़ियों से सब्जी वगैरह उतारता हूँ, सुबह सवेरे इस काम से फारिग होकर अपने लिए सब्जी लेता हूँ और दिन को इस रेड़ी पर फरोख्त कर देता हूँ। पिछले सीजन में मूंगफली लगा रखी थी, उससे पहले एक मरतबा छली लगाई थी, रात को रेड़ी घर ले जाकर खड़ी कर देता हूँ। मैंने पूछा कि इस कलील आमदनी में गुजारा हो जाता है।
اس نے کہا قسم لے لیں اگر میں 10-20 روپے بھی شام کو گھر لے کر جاتا ہوں تو مزید پیسے آنے تک وہ مجھ سے ختم نہیں ہوتے، خواہ مزید پیسے کتنے ہی دن بعد کیوں نہ آئیں، اور کسی چیز کی قلت بھی نہیں، اللہ تعالیٰ کا جتنا شکر بھی ادا کروں کم ہے، وہ مجھ ناچیز کو بھی رزق دے رہا ہے۔ میں نے پوچھا کہ یہ خراب آلو اور ٹماٹروں کا آپ کیا کرتے ہیں؟ اس نے کہا یہ میں خود اور اپنے گھر والوں کو کھلاتا ہوں، کسی گاہک کو نہیں دیتا، اس سے اللہ کی نعمتوں کی ناشکری بھی نہیں ہوتی اور میں بھی حرام کھانے سے بچ جاتا ہوں۔ میں اس کے سراپے کا جائزہ لینے لگا تو میری نظر اس کے کپڑوں پر لگے پیوند پر جا کر رک گئی۔ اس نے کپڑوں پر پیوند لگا رکھے تھے جنہیں خود سوئی دھاگا لے کر سیا گیا تھا، لگتا یوں تھا کہ کپڑے صاف مگر انتہائی بوسیدہ ہیں۔ اس نے میری نظروں کے تعاقب میں اس پیوند کو دیکھ لیا اور مسکرا کر کہنے لگا، سچ کہوں اگر ہم جیسے اس دنیا میں نہ ہوں تو رب کے حبیب صلی اللہ علیہ وسلم کی سنت کو کون زندہ رکھے گا؟ اس نے یہ بات پیوند لگی جگہ کو ہاتھ میں پکڑ کر کہی۔ میرے لیے ضبط مشکل ہو رہا تھا، میں بوجھل قدموں سے گھر کی جانب چل پڑا۔ میرا دماغ الجھ کر رہ گیا، کیا اب بھی کسی کو شک ہے کہ اللہ نے دولت کی تقسیم درست نہیں کی؟ میرا دل گواہی دینے لگا کہ اللہ تعالیٰ اپنے حبیب صلی اللہ علیہ وسلم کی ہر ہر سنت کو زندہ رکھنے پر قادر ہے۔ مجھے وہ سارے فلسفے اس چھلی والے کے پیوند لگے کپڑے سے بھی بودھے لگنے لگے، جن میں کہا جاتا ہے کہ اگر تم پیدا ہوتے وقت دولت مند نہیں تھے تو اس میں تمہاری کوئی غلطی نہیں، اگر تم مرتے وقت دولت مند نہیں ہو تو اس میں ضرور تمہاری غلطی ہے۔ اس چھلی والے نے اپنے کردار سے اس ساری فلسفی کو ایک لا یعنی مفروضہ بنا ڈالا۔ میں سوچتا رہ گیا، اس دور میں بھی پیوند لگے کپڑے پہننے والا مجھ سے بہت بلند اور عظیم تھا، اس کے کپڑوں کے پیوند اس کے لیے نہیں مجھے اپنے لیے آزمائش لگنے لگے۔ ان بوسیدہ کپڑوں سے اس چھلی والے کو نہیں بلکہ ہم سب کو آزمایا جا رہا ہے جن کے کپڑوں پر کوئی پیوند نہیں لگا ہوا۔ یہ پیوند لگانے والے کی نہیں بلکہ ان معاشی فلاسفروں کے منہ پر تماشا ہے جو دولت کی غیر منصفانہ تقسیم کے ذمہ دار بھی ہیں اور کمزور طبقات کا دھڑلے سے استحصال بھی کرتے ہیں۔ اس ریڑھی والے کی طرح اگر کامل یقین سے کوئی غربت کا عذاب خاموشی سے سہ رہا ہے تو اسے اللہ تعالیٰ نے اپنے رسول نبی کریم صلی اللہ علیہ وسلم کے معلمانہ اور کریمانہ اخلاق کے وسیلے سے اتنی قوت برداشت دی ہوئی ہے، ورنہ وہ کبھی کا اخلاق قدروں پر سمجھوتا کر چکا ہوتا۔ اختتام پر ایک مغربی مفکر کا قول پیش کرتے ہیں، غالباً گوئٹے نے کہا تھا کہ اگر تم کسی کے پاس دو کوٹ دیکھو تو جان لو کہ دوسرا کوٹ اس شخص کا ہے جس کے پاس کوئی کوٹ نہیں۔ اس کہانی کے بعد سنہرے دنوں کا سنہرا گیت مہدی حسن کی آواز میں، غور سے سنیے کہ قتیل شفائی نے کس خوبصورتی سے ہم قافیہ الفاظ کی تکرار کو اس میں سمویا ہے۔